और मुझ नबी को, मुझे हुसैन का रोना गवारा नहीं। अला लअनतुल्लाहिल कौमिल ज़ालिमीन وسيعلم الذين ظلموا أي منقلب ينقلبون إن لله وإنا إليه راجعون رضا بقضائه وتسليما لأمره ما تم حسين